पल अनभूत अंग आपा अपंगो गत मित अपार गुणगन उदार मुनगन प्रणाम नृपय निकाम अत दूत प्रचंड मित गत अखंड आलस्य कर्म अदृश्य धर्म सर्वा प्रणाढ्य अंडंड वाढ्य चाची छंद त्व प्रसाद गोबिंदे मुकंदे उदारे अपारे हरियं करियं निरनामे अकामे पुजंग प्रयात छंद चत्र चक्र करता चत्र चक्र हरता चत्र चक्र दाने चत्र चक्र जाने चत्र चक्र वर्ती चत्र चक्र परती चत्र चक्र पाले चत्र चक्र काले चत्र चक्र पासे चत्र चक्र वासे चत्र चक्र मान्य चत्र चक्र दान्य चाचरी छंद न सत्रय न मित्रय न परमंग न पित्रय न कर्मंग न काये अजन्मंग अजाये न चित्रय न मित्रय परे हैं पवित्रय प्रथिसय आदिशय अदृशय अकृशय भगवती शांत प्रसाद कथते के आशिज देसै के अभिज पिसै के अगंज करमै के अभंज भरमै के अभिज लोकै के अदित सोकै के अवतूत बरनै के बिभूत करनै के राजंग प्रभा है के धर्मंग तुझा है के आशोक वर्ण है के सर्वा अवर्ण है के यज्ञ करती है के शत्रंग क्षत्रि है के ब्रह्मंग स्वरूप है के अनुपाओ अनूप है के आद अदेव है के आप अपेव है के चित्रंग बेहीने के एक है अधीने के रोजी रजा कह रही मेरे हक है के पाक बेअब है के गैबुल गैब है के अफुल गुना है के शाहान शाह है के कारण कुनेंद है के रोजी दहेंद है के राजक रहीम है के कर्मंग करीम है के सर्वंग कली है के सर्वंग दली है के सर्वत्र मान्य है के सर्वत्र दान्य है के सर्वत्र गौण है के सर्वत्र पौन है के सर्वत्र देश है के सर्वत्र भेष है के सर्वत्र राजा है के सर्वत्र साजा है के सर्वत्र दीन है के सर्वत्र लीन है के सर्वत्र जाहु के सर्वत्र पाहु के सर्वत्र देश है के सर्वत्र भेष है के सर्वत्र काल है के सर्वत्र पाल है के सर्वत्र हंता के सर्वत्र गंता के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र काज है के सर्वत्र राज है के सर्वत्र सोख है के सर्वत्र पोख है के सर्वत्र त्राण है के सर्वत्र प्राण है के सर्वत्र देश है के सर्वत्र भेष है के सर्वत्र मान्य है सदैव प्रधान्य है के सर्वत्र जाप्य है के सर्वत्र थाप्य है के सर्वत्र पान है के सर्वत्र मान है के सर्वत्र इंद्र है के सर्वत्र चंद्र है के सर्वं कलीमे के परमंग फहीमे के आकल अलामे के साहिब कलामे के हुसन अलवजू है तमाम अल रजू है हमें सुल सलामे सलीखत मुदामे गनीमल सिकास्त है ग्रीबुल परसत है बिलंदल मकान है जमीन उल जमान है तमीज उल तमाम रजूअल ने दहन है हरीफल अजीम है रजाइक यकीन है अनेक उल तुरंग है अपेद है अपंग है अजीज उल निवाज है गनीमल खिराज है निरुक्त स्वरूप है त्रिमुक्त विभूत है प्रभुक्त प्रभा है सुजुक्त सुधा है सदैव स्वरूप है अपेदी अनूप है समस्त उपराज है सदा सर्वसाज है समस्त उल सलाम है सदैव अकाम है निर्बाध स्वरूप है अगाध है अनूप है ओम आद रूपे अनाद स्वरूपे अनंगी अनामे त्रिभंगी त्रिकामे त्रिभृगं त्रिभादे अगंजे अगाधे सुभंग सर्व भागे सुसर्वा अनुरागे त्रिभुगत स्वरूप है अचिज है अछूत है कि नरकं प्रणास है पृथ्वीवल प्रवास है निरुक्त प्रभा है सदैव सदा है विभुगत स्वरूप है प्रजुगत अनूप है निरुक्त सदा है विभुगत प्रभा है अनुक्त स्वरूप है प्रजुगत अनूप है चाचरी छंद अपंग है अनंग है अपेख है अलेख है अपर्म है अकर्म है अनाद है जुवाद है अजय है अभय है अभूत है अतूत है अनाश है उदास है अतंध है अबंध है अपगत है विरक्त है नाश है प्रकाश है निचंत है सुनंत है अलेख है अदेख है अलेख है अपेख है अटा है अगा है असंभ है अगम्भ है अनिल है अनाद है अनित है सुनित है अजात है अजाद है चरपट शंत अप्रसाद सर्वं हंता सर्वं गंता सर्वं ख्याता सर्वं ज्ञाता सर्वं हर्ता सर्वं कर्ता सर्वं प्राणं सर्वं प्राणं सर्वं कर्मं सर्वं धर्मं सर्वं युक्ता सर्वं मुक्ता रसावल शांत प्रसाद नमो नरक नासे सदैव प्रकाशे अनंगं स्वरूपे अपंगं बेबूते परमात्म परमाते सदा सर्व साथे अगाध स्वरूपे निर्बाध बेबूते अनंगी अनामे त्रिभंगी त्रिकामे नृभंगी स्वरूपे सर्वंगी अनूपे न पुत्र न पुत्र न सत्र न मित्र न तात न मात न जात न पात नृसाकं सरीक है अमितो अमीक है सदैव प्रभा है अजय है अजा है भगवती शांत प्रसाद
کہ جاہر جہور ہیں، کہ حاضر حجور ہیں، ہمیں سو سلام ہیں، سمست الکلام ہیں، کہ صاحب دماغ ہیں، کہ حسن الچراغ ہیں، کہ کامل کریم ہیں، کہ رازق رحیم ہیں، کہ روجی دہند ہیں، کہ رازق رہند ہیں، کریم الکمال ہیں، کہ حسن الجمال ہیں، غنیم الخراج ہیں، غریب النواج ہیں، حریف الشکن ہیں، حراس الفکن ہیں، کلنگ پرناس ہیں، سمست النواس ہیں، اگنج الغنیم ہیں، رضائق رحیم ہیں، سمست الجبا ہیں، کہ صاحب کی راہ ہیں، کہ نرکم پرناس ہیں، بحث النواس ہیں، کہ سرب الگون ہیں، ہمیس الروان ہیں، تمام التمیج ہیں، سمست العزیز ہیں، پرم پرم عیس ہیں، سمست العدیس ہیں، ادیس العلیک ہیں، ہمیس العبیک ہیں، زمین الزما ہیں، عمیق الاما ہیں، کریم الکمال ہیں، کہ جورت جمال ہیں، کہ اچلنگ پرکاش ہیں، کہ امت و سباس ہیں، کہ عجب سروپ ہیں، کہ امت وبھوت ہیں، کہ امت و پسا ہیں، کہ آتم پربا ہیں، کہ اچلنگ اننگ ہے، کہ امت و اپنگ ہیں، مدو بھار شانتو پرساد، من من پرنام، گن گن مدام، اربر آگنجو، ہر نر پرپانجو، آن گن پرنام، من من سلام، ہر نر اکھانڈ، برنر امنڈ، انپو اناسو، من من پرکاسو، گن گن پرنام، جل تھل مدام، آن شے جو آنگو، آسن اپنگ، اپما اپارو، گت مت ادار، جل تھل امنڈ، دیس ویس اپنڈ، جل تھل مہنت، دیس ویس بےنت، انپو اناس، ترت تر تراس، آ جان باہو، ایک سدا ہو، اوکار آد کتنی اناد، خلکھنڈ خیال، گربر اکال، کر کر پرنام، چیت چرن نام، انشج گات، آجج نہ بات، ان چنج گات، ان رنج بات، ان ٹوٹ بنڈار، ان ٹھٹ اپار، آڈیٹ دھرم، آت ٹھیٹ کرم، ان برن انت، داتا مہنت، ہر بول منا شند، تو پرساد، کرنال ہے، ارکال ہے، کلکھنڈن ہے، مہمنڈن ہے، جگتےشور ہے، پرمیشور ہے، کل کارن ہے، سربوبارن ہے، ترت کی ترن ہے، جگ کی کرن ہے، من مان ہے، جگ جان ہے، سربھر ہے، سربنکر ہے، سر پاس ہے، سربناس ہے، کرونا کر ہے، بسومبر ہے، سربیشور ہے، جگتےشور ہے، برہمنڈس ہے، کلکھنڈس ہے، پرتے پر ہیں، کرونا کر ہیں، اجپا جپ ہیں، اتھپا تھپ ہیں، اکرتا کرت ہیں، امرتا امرت ہیں، امرتا امرت ہیں، کرونا کرت ہیں، اکرتا کرت ہیں، ترنی ترت ہیں، امتےشور ہیں، پرمیشور ہیں، اکرتا کرت ہیں، امرتا امرت ہیں، اجبا کرت ہیں، امرتا امرت ہیں، نرنائک ہیں، خلکائک ہیں، بسومبر ہیں، کرونالے ہیں، نرپنائک ہیں، سرب پائک ہیں، پاو پنجن ہیں، آری گنجن ہیں، رے پتاپن ہیں، جاپو جاپن ہیں، اکلنکرت ہیں، سربا کرت ہیں، کرتا کر ہیں، ہرتا ہر ہیں، پرماتم ہیں، سرباتم ہیں، آتم بس ہیں، جس کے جس ہیں، بھجنگ پریات چند، نمو سورج سورجے، نمو چندر چندرے، نمو راج راجے، نمو اندر اندرے، نمو اندکارے، نمو تیج تیجے، نمو برند برندے، نمو بیج بیجے، نمو راج سنگ، تام سنگ، سانت روپے، نمو پرم تتنگ، اتتنگ سروپے، نمو جوگ جوگے، نمو گیان گیانے، نمو منتر منترے، نمو تہان تہانے، نمو جود جودے، نمو گیان گیانے، نمو پوج پوجے، نمو پان پانے، نمو کلہ کرتا، نمو شانت روپے، نمو اندر اندرے، انادم بھبوتے، کلنکار روپے، النکار النکے، نمو آس آسے، نمو بانک بنکے، اپنگی سروپے، اننگی انامے، ترپنگی ترکالے، اننگی اکامے، ایک اشری شند، اجائے الائے اپائے ابائے ابو اجو، آناس اکاس اگنج اپنج، الکھ اپکھ، اکال دیال، الیک اپیک، انام اکام، اگا اٹا، اناتھے پرماتھے، اجونی امونی، ناراگے نارنگے، ناروپے ناریکھے، اکرمنگ اپرمنگ، اگنجے الیکھے، بجنگ پریات شند، نمستل پرنامے، سمستل پرناسے، اگنجل انامے، سمستل نیواسے، نرکامنگ بیبوتے، سمستل سروپے، کوکرمنگ پرناسی، سترمنگ بیبوتے، سدا سچدانند سترنگ پرناسی، گری ملکنندا، سمستل نیواسی، اجائب بیبوتے، گجائب گنیمے، ہریم کریم کریم الرحیمے، چتر چکرورتی، چتر چکر پوگتے، سویم بھاو سبھنگ، سربدا سرب جگتے، دکالنگ پرناسی، دیالنگ سروپے، سدا انگ سنگے اپنگنگ بےبوتے، چتر چکر وارتی، چتر چکر پوگتے، سویم بھاو سبھنگ، سربدا سرب جگتے، دکالنگ پرناسی، دیالنگ سروپے، سدا انگ سنگے اپنگنگ بےبوتے،
ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਇੱਕ ਓਂਕਾਰ ਸ੍ਰੀ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਪਾਤਸ਼ਾਹੀ ਦਸਵੀਂ ਤੋਂ ਪ੍ਰਸਾਦ ਸੋਈਏ, ਸਰਾਵਕ ਸੁਧ ਸਮੂਹ ਸਿਧਾਨ ਕੇ, ਦੇਖ ਫਿਰਿਓ ਘਰ ਜੋਗ ਜਤੀ ਕੇ, ਸੂਰ ਸੁਰਾਰਦਨ ਸੁਧ ਸੁਧਾਰਿਕ, ਸੰਤ ਸਮੂਹ ਅਨੇਕ ਮਤੀ ਕੇ, ਸਾਰੇ ਹੀ ਦੇਸ ਕੋ ਦੇਖ ਰਹਿਓ ਮਤ, ਕੋ ਨ ਦੇਖਿਅਤ ਪ੍ਰਾਣ ਪਤੀ ਕੇ, ਸ੍ਰੀ ਭਗਵਾਨ ਕੀ ਪਾਏ ਕਿਰਪਾ ਹੂੰ ਤੇ, ਏਕ ਰਤੀ ਬਿਨ ਏਕ ਰਤੀ ਕੇ, ਮਾਤੇ ਮਤੰਗ ਜਰੇ ਜਰ ਸੰਗ, ਅਨੂਪ ਉਤੰਗ ਸੁਰੰਗ ਸੁਵਾਰੇ, ਕੋਟ ਤੋਂ ਰੰਗ ਕੁਰੰਗ ਸੇ ਕੂਦਤ, ਪਾਉਣ ਕੇ ਗਾਉਣ ਕਉ ਜਾਤ ਨਿਵਾਰੇ, ਭਾਰੀ ਭੁਜਾਨ ਕੇ ਭੂਪ ਭਲੀ ਬਿਦ, ਨਿਆਵਤ ਸੀਸ ਨਾ ਜਾਤ ਵਿਚਾਰੇ, ਏਤੇ ਭਏ ਤੋ ਕਹਾਂ ਭਏ ਭੂਪਤ, ਅੰਤ ਕੋ ਨਾ ਗਹੀ ਪਾਏ ਪਧਾਰੇ, ਜੀਤ ਫਿਰੈ ਸਭ ਦੇਸ ਦਿਸਾਨ ਕੋ, ਬਾਂਜਤ ਢੋਲ ਮਿਰਦੰਗ ਨਗਾਰੇ, ਗੁੰਜਤ ਗੂੜ ਗਜਾਨ ਕੇ, ਸੁੰਦਰ ਹਿੰਸਤ ਹੀ ਹੈ ਰਾਜ ਹਜਾਰੇ, ਭੂਤ ਭਵਿੱਖ ਭਵਾਨ ਕੇ ਭੂਪਤ, ਕੌਣ ਗਣੈ ਨਹੀਂ ਜਾਤ ਵਿਚਾਰੇ, ਸ੍ਰੀ ਪਤ ਸ੍ਰੀ ਭਗਵਾਨ ਭਜੇ ਬਿਨ ਅੰਤ ਕੋ ਅੰਤ ਕੇ ਤਾਮ ਸੁਧਾਰੇ, ਤੀਰਥ ਨਾਨ ਦਇਆ ਦਮ ਦਾਨ, ਸੋ ਸੰਜਮ ਨੇਮ ਅਨੇਕ ਵਸੇਖੈ, ਬੇਦ ਪੁਰਾਨ ਕਤੇਵ ਕੁਰਾਨ, ਜ਼ਮੀਨ ਜ਼ਮਾਨ ਸਬਾਨ ਕੇ ਪੇਖੈ, ਪਾਉਣ ਆਹਾਰ ਜਤੀ ਜਤ ਧਾਰ, ਸਭੈ ਸੋ ਵਿਚਾਰ ਹਜ਼ਾਰ ਕੁ ਦੇਖੈ, ਸ੍ਰੀ ਭਗਵਾਨ ਭਜੇ ਬਿਨ ਭੂਪਤ, ਏਕ ਰਤੀ ਬਿਨ ਏਕ ਨ ਲੇਖੈ, ਸੁਧ ਸਿਪਾਹਾ ਦੁਰੰਤ ਦੁਬਾਹ, ਸੁਸਾਜ ਸਨਾ ਦੁਰਜਾਨ ਦਲੇਂਗੇ, ਭਾਰੀ ਗੁਮਾਨ ਭਰੇ ਮਨ ਮੈਂ, ਕਰ ਪਰਵਤ ਪੰਖ ਹਲੇ ਨਾ ਹਲੇਂਗੇ, ਤੁਰ ਅਰੀਰ ਮਰੋਰ ਮਵਾਸਨ, ਮਾਤੇ ਮਤੰਗਨ ਮਾਨ ਮਲੇਂਗੇ, ਸ੍ਰੀ ਪਤ ਸ੍ਰੀ ਭਗਵਾਨ ਕਿਰਪਾ ਬੇਨ, ਤਿਆਗ ਜਹਾਨ ਨਿਦਾਨ ਚਲੇਂਗੇ, ਵੀਰ ਅਪਾਰ ਬਡੇ ਬਰਿਆਰ, ਅਬਚਾਰੈ ਸਾਰ ਕੀ ਧਾਰ ਪਛਈਆ, ਤੋਰਤ ਦੇ ਸਮਲਿੰਦ ਮਵਾਸਨ, ਮਾਤੇ ਗਜਾਨ ਕੇ ਮਾਨ ਮਲਈਆ, ਗਾੜੇ ਗੜਾਣ ਕੋ ਤੋੜਨ ਹਾਰ, ਸੋ ਬਾਤ ਨਹੀਂ ਚੱਕ ਚਾਰ ਲਵਈਆ, ਸਾਹਿਬ ਸ੍ਰੀ ਸਭ ਕੋ ਸਿਰ ਨਾਇਕ, ਜਾ ਚੁੱਕ ਅਨੇਕ ਸੋ ਏਕ ਦੇਵਈਆ, ਦਾਨਵ ਦੇਵ ਫਨਿੰਦਨ ਸਾਚਰ, ਭੂਤ ਭਵਿੱਖ ਭਵਾਨ ਜਪੇਂਗੇ, ਜੀਵ ਜਿਤੇ ਜਲ ਮੈਂ ਥਲ ਮੈਂ, ਪਲ ਹੀ ਪਲ ਮੈਂ ਸਭ ਥਾਪ ਥਪੇਂਗੇ, ਪੁਨ ਪ੍ਰਤਾਪਨ ਬਾਢ ਜੈਤ ਧੁਨ, ਪਾਪਨ ਕੇ ਬਹੁ ਪੁੰਜ ਖਪੇਂਗੇ, ਸਾਧ ਸਮੂਹ ਪ੍ਰਸੰਨ ਫਿਰੈ ਜਗ, ਸਤਰ ਸਭੈ ਅਵਲੋਕ ਚਪੇਂਗੇ, ਮਾਨਵ ਇੰਦਰ ਗਜਿੰਦਰ ਨਰਾਤਪ, ਜੌਨ ਤ੍ਰਿਲੋਕ ਕੋ ਰਾਜ ਕਰੇਂਗੇ, ਕੋਟ ਇਸਨਾਨ ਗਜਾਦਿਕ ਦਾਨ, ਅਨੇਕ ਸੁਅੰਬਰ ਸਾਜ ਬਰੇਂਗੇ, ਬ੍ਰਹਮ ਮਹੇਸ਼ਵਰ ਬਿਸਨ ਸਚੀ ਪਤ, ਅੰਤ ਫਸੇ ਜਮ ਫਾਸ ਪਰੇਂਗੇ, ਜੇ ਨਰ ਸ੍ਰੀ ਪਤ ਕੇ ਪ੍ਰਸ ਹੈ ਪਾਗ, ਤੇ ਨਰ ਫੇਰ ਨ ਦੇਹ ਧਰੇਂਗੇ, ਕਹਾ ਭਇਓ ਜੋ ਦੋ ਲੋਚਨ ਮੂੰਦ ਕੈ, ਬੈਠ ਰਹਿਓ ਬਕ ਧਿਆਨ ਲਗਾਇਓ, ਨਾਹਤ ਫਿਰਿਓ ਲੀਏ ਸਾਤ ਸਮੁੰਦਰਨ, ਲੋਕ ਗਇਓ ਪਰ ਲੋਕ ਗਵਾਇਓ, ਬਾਸ ਕੀਓ ਬਿਖਿਆਨ ਸੋ ਬੈਠੋ ਕੈ, ਐਸੇ ਹੀ ਐਸੇ ਸੋ ਬੈਸੋ ਬੇਤਾਇਓ, ਸਾਚ ਕਹੋ ਸੁਨ ਲੇ ਹੋ ਸਭੈ, ਜਿਨ ਪ੍ਰੇਮ ਕੀਓ ਤਿਨ ਹੀ ਪ੍ਰਭ ਪਾਇਓ, ਕਾਹੂ ਲੈ ਪਾਹਨ ਪੂਜ ਧਰਿਓ ਸਿਰ, ਕਾਹੂ ਲੈ ਲਿੰਗ ਗਰੇ ਲਟਕਾਇਓ, ਕਾਹੂ ਲਖਿਓ ਹਰ ਆਵਾਚੀ ਦਿਸ਼ਾ ਮੈਂ, ਕਾਹੂ ਪਛਾ ਕਉ ਸੀਸ ਨਿਵਾਇਓ, ਕੋ ਬੁਤਾਨ ਕਉ ਪੂਜਤ ਹੈ ਪਾਸ਼, ਕੋ ਮਿਰਤਾਨ ਕਉ ਪੂਜਨ ਤਹਾਇਓ, ਕੂਰ ਕਿਰਿਆ ਉਰਜਿਓ ਸਭ ਹੀ ਜਗ, ਸ੍ਰੀ ਭਗਵਾਨ ਕੋ ਭੇਦ ਨਾ ਪਾਇਓ, ਕੂਰ ਕਿਰਿਆ ਉਰਜਿਓ ਸਭ ਹੀ ਜਗ, ਸ੍ਰੀ ਭਗਵਾਨ ਕੋ ਭੇਦ ਨਾ ਪਾਇਓ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਇੱਕ ਓਂਕਾਰ ਸ੍ਰੀ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਪਾਤਸ਼ਾਹੀ ਦਸਵੀਂ ਕਵਿਓ ਬਾਚ ਬੇਨਤੀ ਚੌਪਈ, ਹਮਰੀ ਕਰੋ ਹਾਥ ਦਇ ਰੱਛਾ, ਪੂਰਨ ਹੋਏ ਚਿੱਤ ਕੀ ਇੱਛਾ, ਤਵ ਚਰਨਨ ਮਨ ਰਹੇ ਹਮਾਰਾ, ਆਪਣਾ ਜਾਨ ਕਰੋ ਪ੍ਰਤ ਪਾਰਾ, ਹਮਰੇ ਦੁਸ਼ਟ ਸਭੈ ਤੁਮ ਘਾਵਹੁ, ਆਪ ਹਾਥ ਦੈ ਮੋਹੇ ਬਚਾਵਹੁ, ਸੁਖੀ ਬਸੈ ਮੋਰੋ ਪਰਿਵਾਰਾ, ਸੇਵਕ ਸਿੱਖ ਸਭੈ ਕਰਤਾਰਾ, ਮੋਹ ਰੱਛਾ ਨਿਜ ਕਰਦੈ ਕਰਿਆਏ, ਸਭ ਬੈਰਨ ਕੋ ਆਜ ਸੰਘਰਿਆ, ਪੂਰਨ ਹੋਏ ਹਮਾਰੀ ਆਸਾ, ਤੋਰ ਭਜਨ ਕੀ ਰਹੇ ਪਿਆਸਾ, ਤੂੰ ਮਹਿ ਛਾੜ ਕੋਈ ਅਵਰ ਨਾ ਧਿਆਉ, ਜੋ ਬਰ ਚਾਹੂੰ ਸੋ ਤੁਮ ਤੇ ਪਾਊ, ਸੇਵਕ ਸਿੱਖ ਹਮਾਰੇ ਤਾਰੀਐ, ਚੁਨ ਚੁਨ ਸਤਰ ਹਮਾਰੇ ਮਾਰੀਐ, ਆਪ ਹਾਥ ਦੈ ਮੁਜੈ ਉਬਰਿਆਏ, ਮਰਨ ਕਾਲ ਕਾ ਤ੍ਰਾਸ ਨਿਵਰਿਆ, ਹੂਜੋ ਸਦਾ ਹਮਾਰੇ ਪੱਛਾ, ਸ੍ਰੀ ਅਸਤ ਜੂ ਕਰੇ ਹਉ ਰੱਛਾ, ਰਾਖ ਲੇਹੋ ਮੋਹੇ ਰਾਖਨ ਹਾਰੇ, ਸਾਹਿਬ ਸੰਤ ਸਹਾਏ ਪਿਆਰੇ,
दीन बंद दुष्टन के हंता, तुम हो पुरी चतुर दासो कंता, काल पाए ब्रह्मा बाप तरा, काल पाए शिवजू अवतरा, काल पाए कर बिशन प्रकाशा, सकल काल का किया तमाशा, जवन काल जोगी सेव कियो, वेद राज ब्रह्मा जू थियो, जवन काल सब लोक सुवारा, नमस्कार है ताहे हमारा, जवन काल सब जगत बनायो, देव दायत जक्षण उपजायो, आद अंत एक अवतारा, सोई गुरु समझियो हमारा, नमस्कार तिस ही को हमारी, सकल प्रजा जिन आप सवारी, सेवकन को सेव गुण सोख दियो, सत्रन को पालमो बाद कियो, घट घट के अंतर की जानत, भले बुरे की पीर पशानत, चीटी ते कुंचर अस थूला, सब पर कृपा दृष्ट कर फूला, संतन दुख पाए ते दुखी, सुख पाए साधन के सुखी, एक एक की पीर पशाना, घट घट के पट पट की जाना, जब उद करख करा करतारा, प्रजा तरत तब देहे अपारा, जब अकर्ख करत हो कब हूँ, तुम मैं मिलत देह तार सब हूँ, जेते बदन श्रेष्ठ सब तारे, आप अपनी बूझ उचारे, तुम सब ही ते रहत निरालम, जानत बेद भेद अर आलम, निरंकार निर्बकार निर्लंब, आद अनिल अनाद असंभ, ताका मूड उचारत भेदा, जाको भेव न पावत बेदा, ताको कर पाहन अनुमानत, महामूड काश भेद न जानत, महादेव कौ कहत सदा सेव, निरंकार का चीनता नह पेव, आप अपने बुद्ध है जेती, बरनत भिन्न भिन्न तोहे तेती, तुमरा लखा न जाए पसारा, केह बिद सजा प्रथम संसारा, एक रूप अनूप सरूपा, रंक पयो राव कही पूपा, अंडज जेरज से तज कीनी, उत पूज खान बहुर राच दीनी, कहूं फूल राजा हवे बैठा, कहूं सिमट पयो संकरे कैठा, सगरी श्रेष्ठ दिखाए अचंभव, आद जुगाद स्वरूप स्वयंभव, अब रक्षा मेरी तुम करो, सिख उबार असिख संगरो, दुष्ट जीते उठवत उत्पाता, सकल मलेश करो रणकाता, जे अस तुज तब सरणी परे, दिन के दुष्ट दुखित हवा है मरे, पुरख जवन पाग परे तिहारे, तिन के तुम संकट सब टारे, जो काल को एक बार त्याय है, ताके काल निकट न आय है, रक्षा हुए ताहे सब काला, दुष्ट अरिष्ट टरे तातो काला, कृपा दृष्ट तन जाहे नहर हो, ताके ताप तनक मह हरे हो, रिद सिद्ध कर्मो सब होई, दुष्ट शाह श्वाय सकै ना कोई, एक बार जिन तुम्हें संपारा, काल फास देता है उबारा, जिन नर नाम तिहारो कहा, दारिद दुष्ट दुख ते रहा, खड़ग के तमै शरण तिहारी, आप हाथ दै लेहो उबारी, सर्व ठाउर मोहो सहाई, दुष्ट दुख ते लेहो बचाई, कृपा करी हम पर जग माता, ग्रंथ करा पूरण सो बराता, केले बेखो सकल देह को हरता, दुष्ट दुखियन को शाय करता, श्री अस तुज जब पये दयाला, पूरन करा ग्रंथ तत्काला, मन बांशत फल पावै सोई, दुख न तिसै व्यापत कोई, अड़िल सुने गुंग जो जाहे सुरस न पावई, सुने मूड चित लाए चतुरता आवई, दुख दर्द पाओ निकट न तिन नरके रहै, हो जो जाकी एक बार चौपाई को कहा चौपाई, संबत सतरह सहस पण जय, अर्ध सहस फोन दीन कही जय, भाद्रव सुधी अष्टमी रविवारा, तीर सुतद्रव ग्रंथ सुधारा, सोइया पाए गहे जब ते तुमरे तब ते, को आंख तरे नहीं आन्यो, राम रहीम पुराण कुरान, अनेक कहे मत एक ना मान्यो, सिमरत शास्त्र वेद सबै बहु भेद कहे हम एक ना जान्यो, श्री अस पान कृपा तुमरी कर, मैं ना कहे ओ सब